दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।
विश्व बैंकको अनुदान सहयोगमा ब्याज नगरपालिकामा सञ्चालित गौरवको आयोजना। पराशर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायले कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसन्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसन्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत

4% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दीखोला, बेलटारी, फरकचौर, अधेरी भन्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलोपटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 192 हेक्टर क्षेत्रमा 1,700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा

0: मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 97452-82-00।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
2: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
2: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
2: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059-49-80 र 98-29-15-77-13। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
1: दाजुभाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
1: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एक मात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
1: यो त हाम्रै दमौली बजारको ब्यास्तुई सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन, चाँदी, हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ। साथै चाँदीका कलात्मक थाल, कचौरा, कलश, करुवा, गिलास, चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि। सस्तो मूल्य, उत्कृष्ट डिजाइन, हजुर तपाईँको परिवारको पहिलो रोजाई, शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल, गोल्ड एन्ड सिल्भर सप्लायर्स, ब्यास 2 सफा सडक, दमौली। प्रोप्राइटर मोहन कुमार विश्वकर्मा, विकास सदाशङ्कर। फोन 0656-51-31-36, 0656-54-059। मोबाइल नम्बर 98-083-80-384, 98-46-37-39-31।

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाइ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाइ।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाइ, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनहुँ।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60 656।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 5, 98 19 11 36 27,

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तुन जाउँ भनेको, दाँत पनि केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाउ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो। हाम्रा सेवाहरू नदुखेकन दाँत फुकाल्ने,
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864704780। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाई ओम फेन्सी, व्यास्तुई न्यू रोड, दमौली। नयाँ नयाँ डिजाइनका आकर्षक जीन्स आइटमका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, व्यासचार सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहुँ।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9856063444, 9856063656।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0655637015 र 9841120740।
5: दमौलिया FM 94.2 समुदायको

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9841006 93344।
3: कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: अनि तयो कागज के मेछि वा?
6: अ झिल्काई
5: के पर्सनल नम्बर ब्लक लै वदि?
6: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसर याइर ब्लक लै र खलखाई।
5: अनि बैंगरी
6: बैंगरी
5: अ
6: चढ चाहिँ तलि लल पर्दि
5: चमलल पर्दि न आफै न मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफै न ब्याङ्क दे बिनी जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरुइन योरी थोनिप दक्या सचेत तल परिम
6: सतर्क तना ठगी तब दक्या जोगिना
7: सिद्धार्थ ब्याङ्क दक्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
9: फुलको आँखामा फुलै संसार
10: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
11: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
10: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
11: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
10: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
11: ब्यास 3 प्रशासन चोक, दमौली।
12: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नया नया डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350 साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 9816664683,
4: 9856043234।
5: दमौली FM 94.2 समुदायको आवाज।

0: आज यो दाजुलाई पुरै खडा खुले धान्ने नि हो नि भोलि टोकेटले कसो मन नपरोली यार
1: ए मन पराय तलाई
0: पाङ्ग्रेलाई के थाहा त हेरिरा
2: ओइ परन्दास जाऊ

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: MRI, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि EEG र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेरापिउटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056-525-012, 056-525-013।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिम कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: क्योंदी ATM, मोबाइल दे, इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क ताना ठगदिर क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैभरिलाई।

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: हेलो
2: हेलो काले, मलाई भेट्न आउँदैनौ?
1: भेट्न त आउनुहुन्थ्यो, तर एउटा कुरा भनौ।
2: अँ भन न।
1: यहाँ मेरो गोजीमा सुखको पैसा छैन, तिम्रो र मेरो दुरी धेरै बढे जस्तो लाग्छ। छ भने 2-4 हजार आयामी गरिदेऊ न ल काले।
2: ल, यति सानो कुरामा पनि के पिर गरे, म पठाइदिइहाल्छु नि।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-08, 9864-63-85।

नास, वनमा आगो लाग्यो भने जीव जन्तुको नास, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ।

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहु। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यास्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनु होला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059409080 र 98295177। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्ग्री खोल्सी, दमौली, तनहु। प्रोप्राइटर जीवन थापा।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो। दमौली बजार भरि खोजे कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 9840100061, 9066373344।
3: ए नानी, कता हिँड्यौ छाता ओढेर, हतारमा छौ त?
4: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
4: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
3: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी।
4: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
3: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली, तनहु।
4: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 9560 63444, 9560 60656।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42 97 4 52 82 0 0 0।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौँ, जनधनको क्षति कम गरौँ। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौँ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: हिमस्टार गोल्ड, हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनरेशन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
5: हिमस्टार, फर अ कम्प्लिट होम।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाप्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अपनाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। बासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्वबारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरै बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
5: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
5: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
5: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
7: 9856343234।
8: सूचना।
5: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
8: हाम्रा सेवाहरू
5: सत्यवती निर्मल बाल मन्दिर परासर, दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
8: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
5: स्थान ब्यास नगरपालिकाको भवनको पार्किङ साइड।
8: फोन नम्बर 9828280080, 9815104549।
5: सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
9: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153232।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567317319।
3: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदैछ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
4: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्यास 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
3: ए हो र, सेवा राम्रो हुन्छ त?
4: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
3: तपाईँको घरमा विवाह, व्रतबन्ध, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
4: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
5: 9827848448, 9846554595 र 9846011818।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
6: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
6: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
7: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
8: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
3: ए हो, म त त्यतैतिर लागे कान्छा।
8: हुन्छ हुन्छ दाई।
9: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास 2 गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

कि सक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सामाजिक सञ्जाल री छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफै ना पासपोर्ट फेरदिल परे म
3: सिद्धार्थ
4: बैंक सम्बन्ध सधैँ भरिलाई।
5: सूचना
6: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
5: हाम्रा सेवाहरू
6: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
5: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार
6: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
5: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9846011818।
3: सामाजिक सञ्जालजी छ्यानली जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
7: मैले देखो
8: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
9: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
8: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
9: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
8: विवाह, व्रतबन्ध, पास्नी तथा चाडपर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
10: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
11: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
12: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
11: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
12: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
11: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654436, 9805414437।
12: ब्यास 3 प्रशासन चोक, दमौली।
13: नाइन्टी फोर पॉइंट टू दमौली FM समुदाय को आवाज।

0: ए कमला, कति काम मात्र गरेको बहिनी, हिँड न खाजा खान जाऊ।
1: खाजा पनि के खानु र दाई, खाऊ त्यही मम चाउमिन, नखाऊ त्यही मम चाउमिन। बाहिरको खाजा खायो बिसन्चो मात्रै बनाउँछ।
0: म तिमीलाई मम चाउमिन खान लाने होइन नि, दमौलीमा पहिलो पटक खुलेको भागीरथ लच्छा पराठा घरमा लैजान्छु।
1: त्यहाँ के पाइन्छ र?
0: साउथ इन्डियामा ख्याति प्राप्त कुकद्वारा स्वादिलो लच्छा पराठा, आलु पराठा, गोभी पराठा, अन्डा पराठा, सुक्खा रोटी र नास्ताको राम्रो व्यवस्था छ नि।
1: ए हो र, त्यसो भए जाऊ न त खाजा खान।
0: स्वादिष्ट खाजा र खाना तथा अर्डरको लागि भागीरथ लच्छा पराठा दमौली खाजा घर।
2: साउथ इन्डियन दम बिरयानी, फ्रेस जुस, चिकन चटपट आदिको व्यवस्था छ।
1: विद्यार्थी कर्मचारी लगायतका नियमित ग्राहकको लागि विशेष छुटको समेत व्यवस्था छ।
3: साथै होम डेलिभरीको पनि सुविधा छ। प्रोप्राइटर डिलीराम पाठक,
2: व्यस्तै बाग बजार जोशी पेट्रोल पम्प भन्दा ठिक अगाडि।
3: सम्पर्क नम्बर 98465043780।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
2: व्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: व्यास 11 मुसे खोला।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846041633, 9817150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856273119।
5: हे गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सूचना
3: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनुहोला।
2: हाम्रा सेवाहरू
3: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
2: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
3: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
2: फोन नम्बर 98 28 28 00 80 98 15 10 45।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाप्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने ब्योरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अपनाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। वासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्व बारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरै बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
0: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
4: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
0: ए हो म त त्यतैतिर लागे कान्छा
4: हुन्छ हुन्छ दाई
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चोक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
1: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 9827013042
6: लोटरी पर्दिरो बैंगैने विवरण पि बिया मुई खाता लेखै हाम्रो
7: खै खै बाउ कोही लोटरी भर्दिलु
8: आङी चमिजो लोटरी पर्दिउ छम्ताई गुदी
7: भर्दि आ भर्दि बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरि सुमी बैंक आफै बने आरि
9: सतर्कता न ठगदिउ त क्या बचेन
10: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
11: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
12: माखमली चोली माथि
13: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाइ र कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट प्यान्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843038290 9111751760

धेरै अगाडि बढ्न छ वखत सुरु गर्दैछु कहाँसम्म पुग्ने हो वखत दुई पाइला हिँड्दैछु भाग्यले साथ देला जिन्दगीको के भरोसा नगर हेला अनि फरक देख्छौ।

द मौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्लागण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुँको आबुखैरिनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।
विश्व बैंकको अनुदान सहयोगमा ब्यास नगरपालिकामा सञ्चालित गौरवको आयोजना। परासर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीले कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसन्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,921 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दीखोला बेलटारी फरकचौर अधेरी भन्ज्याङ कुमालगाउँ समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागि पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 92 हेक्टर क्षेत्रमा 1,700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण।

सपना थियो उनको मलाई ठुलो बनाउने, तर गई गयो मलाई छोडी बाबा यो दुःख म कसरी एक्लै सहने। साँच्दैछु सपना

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606

0: Willingo festivity offer. Aba pound host 1 barsa ko 200 Mbps internet TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma shart haru lagu hune chan. Chito bhanekai Willing.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याज 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848848 9846554595 र 9460611818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9799549080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0635650025।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9058800700,
0: 9460340304।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
3: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
2: ए हो, म त त्यतैतिर लागे कान्छा।
3: हुन्छ हुन्छ दाई।
4: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
5: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42 9752-82-0000।
4: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
2: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
4: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
2: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
4: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 065-63-715 र 98-41-12-07-40।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जल स्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाप्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अप्नाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। बासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्व बारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरै बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय अघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट

निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ। विश्व बैङ्कको अनुदान सहयोगमा ब्यास नगरपालिकामा सञ्चालित गौरवको आयोजना पराशर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीलाई कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसन्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसन्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,900 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दीखोला बेलटारी फरकचौर अधेरी भन्ज्याङ कुमालगाउँ समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोप्न गर्न
रुद्राक्षरोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 192 हेक्टर क्षेत्रमा 1700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याथ थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोपाइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ! सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौँ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: ₹94.2 दमौली FM समुदायको आवाज।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्।

ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्लागण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुको आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ। विश्व बैङ्कको अनुदान सहयोगमा ब्यास नगरपालिकामा सञ्चालित गौरवको आयोजना पराशर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायले कामदार र उपकरणको संख्या बढाएर
तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसान्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,921 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दी खोला बेलटारी फरकचौर अधेरी भन्ज्याङ कुमालगाउँ समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले व्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागि पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 192 हेक्टर क्षेत्रमा 1,700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक। तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्राउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा प्राविधिक साथी रीता मगरको साथ रहेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ हामी यति बेला सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज दिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा हामीलाई 96.4 मेगाहर्जसँग इन्टरनेट अनलाइनमा झलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो झलझला सर्च गरेर सुन्दै हुनुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा तपाईँले PROGRAM प्रोग्राम LOK लोक SARATHI सारथी लेख्नुभयो भने अनि नेपालीमा कार्यक्रम लोक सारथी लेख्नुभयो भने एउटा पेज भेटाउन सक्नुहुन्छ फेसबुक पेज सोही फेसबुक पेजबाट हामीलाई अडियो लाइभ सुन्दै हुनुहुन्छ प्रोग्राम लोक सारथी कार्यक्रम लोक सारथीको फेसबुक पेजबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ विभिन्न साझेदार रेडियोहरूबाट हामी यति बेला प्रसारणमा छौं यो क्रममा तपाईँलाई जानकारी गराए अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्जबाट रीता मगर सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी रेडियो पारिणी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 मेगाहर्ज रेडियो निर्सिम 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गलमीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्राभूमि 93.6 मेगाहर्ज पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण बस्याल रेडियो कपिलवस्तु 104.2 मेगाहर्ज कपिलवस्तुबाट गोरियाभर रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसिन पाल्पाबाट यति बेला साथ दिइरहनु भएको छ प्राविधिक साथी तिलु राणा भट्टराईले भने रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट साथ मिलिराखेको छ नम्रता नेपालीको साथ मिलिराखेको छ यसै क्रममा दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेडाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकीबाट सुदीप कुमार थारू रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुँबाट भूमिका श्रेष्ठ रेडियो भोटेउडार 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रिग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काप्रेप्लाञ्चोकको सिपारीबाट नकुल घर्ती रेडियो आफ्नो एफएम रूकुम पश्चिममा 90.4 मेगाहर्ज चौरजहरीबाट त्रिषा डागी रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज उखल ढुङ्गाबाट यति बेला साथ दिइरहनु भएको छ विनुमाया राईले रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट यति बेला साथ दिइरहनु भएको छ प्राविधिक साथी अनिता रसाईली अनुले भने रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट यति बेला शारदा बासकोटाले साथ दिइरहनु भएको छ रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्रीले साथ दिइरहनु भएको छ रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्ला सिमीकोटबाट साथ दिइरहनु भएको छ प्राविधिक साथी धन बहादुर भण्डारीले भने रेडियो हामीलाई यति बेला रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी विवेक ओलीले साथ दिइरहनु भएको छ रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट अजम्बर पुलामी रेडियो मध्य पहाड 88.2 मेगाहर्जको नाम मैले वाचन गरिसके रेडियो भरोसा 104.9 मेगाहर्ज दाङ घोराईबाट
ईश्वरीपुन रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढाले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाईँ सुन्दै हुनुहुन्छ। आज प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुँदै गर्दा आज शनिबार व्यवसायमा छौं र शनिबार व्यवसायमा रहेर के गर्छौं कसो गर्छौं तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको तपाईँ समक्ष पुराना गीत संगीतहरू सुनाउने र तपाईँले पनि पुराना गीतहरू गाउने बसाई हो। 98-644-17-298 मा फोन गर्नुहोला। आज 98-68 को लाइनमा अलिकति समस्या छ, त्यो नम्बरमा फोन गर्नुभयो भने अन्त जान्छ होइन, त्यो कारणले गर्दाखेरि 98-644-17-298 फोन गर्नुहोला। 98-644-17-298 फोन गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए। आज 2070-78 लोक भाकाहरू तपाईँले गाउनुहोला। 2071 सालदेखि यतातिरका भाकाहरू नगाइदिनुहोला। 2070 सालसम्मका गीतहरू मात्रै गाउनुहोला म तपाईँलाई आग्रह गरे। आउनुहोस् कार्यक्रमको शुभारम्भ स्वरूप हामी गीत राख्छौ, पान मिठो चुना हालेर। अब यस्तै गीत छ, राजु परियार र लक्ष्मी नौपानीले आवाज दिनुभएको गीत तपाईँको लागि राख्छौ। गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: योगेश्वर तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा छौं र कार्यक्रम लोकसारथीमा तपाई पनि फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98644-1298 नम्बर तपाईका लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौ यो कुरा म तपाईलाई जानकारी गराए 98644-1298 यो नम्बरमा फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि खुला गरेका छ आज पुराना पुराना लोकगीतहरू गाउन पाइन्छ पुराना पुराना लोक भाकाहरू सुनाउन पाउनुहुन्छ तपाईँले के छ साथी हुनुहुन्छ साथी आउनु भएको छैन भन्ने खबर आएको छ फटाफट फोन डायल गर्नुहोला 98644-1298 फोन डायल गर्नुहोला नम्बर तपाईँको लागि हामी खुला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जे जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु आज नयाँ नम्बर छ है नयाँ नम्बर त के भन्नु मैले दिइराखेकै हुन्छु नम्बर त 98644-1298 ब्याकग्राउन्ड टोन डबल बजिरहेको थियो अघि नै यति बेला साथी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ के भएको छ टेलिफोनमा फोन त आउनुपर्ने हो 98644-1298 को नम्बरमा फोन डायल गर्नुहोला आज पुराना पुराना लोक भाकाहरू गाउन पाउनुहुनेछ यो कुरा म तपाईँलाई जानकारी गराउँछु 98644-1298 को नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ तपाईँका पुराना पुराना लोक भाकाहरू तपाईँले गाउन सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए 2070 सालसम्मका लोक भाकाहरू तपाईँले गाउन सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराए 98644-1298 को नम्बर तपाईँको लागि खुला गरेका छौं फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ नम्बर तपाईँको लागि हामी खुला गरेका छौं 98644-1298 को नम्बर तपाईँको लागि खुला गरेका छौं आज पुराना पुराना लोक भाकाहरू गीत गाउनका लागि तपाईँले हामीलाई फोन डायल गर्न सक्नुहुन्छ फोन यति बेला साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर हेलो
1: नमस्कार
0: को बोल्नु भयो कहाँबाट
1: धनकुटा 24 नगेन्द्र याम्फु
0: नगेन्द्र याम्फु धनकुटा 24 बोल्नुभयो
1: हजुर
0: के छ धनकुटा 24 तिरको हालखबर
1: एकदम ठिक छ
0: ब्याकग्राउन्ड टोन कम गर्नु होला के भन्नुभयो
1: एकदम राम्रो छ घाम लागिरहेछ
0: घाम लागिरहेछ राम्रो छ होइन
1: हजुर
0: हुन्छ कार्यक्रममा आउनु भएको छ आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
1: जानकारी छ
0: आज कुन गीत गाउनुहुन्छ
1: हामी पुरानै लोकगीत
0: ल सुरु गर्नुहोस्
1: लेखै मन फुलौ हो लाली है झुर लेखै मन फुलौ हो लाली है झुर चलै जु चलै जु बेसी त टोटोला चलै जु बेसी त टोटोला सँगैको साथी हो आवै जसमाथि सँगैको साथी हो आवै जसमाथि सलै जु म भैँसी गोठाला सलै जु म भैँसी गोठाला हिमालय नै चुली हो त्यो पल्लपट्टि हिमालय नै चुली हो त्यो पल्लपट्टि सलै जु देवीको आपना salai ju devi ko thapana imra ra mero ho je thuna rai tha imra ra mero ho je thuna rai tha salai ju dekhe the thapana Salaiju, dekhe the sapana. Ubalani khola ho, bagiro goyo. Ubalani khola ho, bagiro goyo.

0: हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत गाउनुभयो, सकेसम्म एक टुक्का अथवा दुई टुक्का मात्रै गाइदिनु होला, किनभने अन्य साथीहरूलाई पनि अन्य साथीहरूको पनि कल लिनुपर्छ है। असाध्यै असाध्यै राम्रो गीत गाउनुभयो। कति वर्ष पुग्नुभयो तपाईँ?
1: 50
0: वर्ष पुग्नुभयो होइन? ल ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला, अहिलेको लागि विदा गर्छौँ। नमस्ते।
1: नमस्कार।
0: टेलिफोन सम्पर्कमा धनकुटा चौबिसेबाट आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। असाध्यै राम्रो, असाध्यै मिठो पुराना गीत गाएर जानु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9864172998 नम्बरमा। अर्का सहभागी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर।
2: नमस्ते।
0: नमस्ते, बोल्नुभयो कहाँबाट? तपाईँको आवाज बुझिएन, लाउड स्पिकर बन्द गर्नु।
2: पुनम मगर हो।
0: पुनम मगर बागलुङ कुन ठाउँबाट?
2: बागलुङ जैमिनीबाट।
0: जैमिनीबाट बोल्दै हुनुहुन्छ, के छ बागलुङ जैमिनीतिरको हालखबर?
2: सबै ठिकै छ, पानी परेछ, त्यही नै हो।
0: कुन रेडियोबाट हामीलाई सुन्नुभयो यति बेला?
2: मैले रेडियो सुन्न पाएको छैन।
0: आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा जानकारी छ कि छैन?
2: थाहा छ, पुरानो गीत गाउने है।
0: आज कुन गीत गाउनुहुन्छ?
2: हुन्छ, म गीत गाउँदै सुरु गर्छु है।
0: ओके, ल सुरु गर्नुहोस्।
2: साथी लाग छ मलाई गन्नु है, बारकी गन्नु है, आबाजीले शान्ति छ भन्नु है, मनको डप मनमै रहेछि, आसकाचु बगडैन होला र आफ्नो मान्छे पराई भएछि, आसकाचु बगडैन होला र आफ्नो मान्छे पराई भएछि। यति नै दाजु,
0: कसको आँसु बग्छ बग्दैन होला र आफ्नो मान्छे पराई भएपछि, होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला, अहिलेको लागि तपाईँलाई विदा गर्छौ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो पुनम मगर बागलुङबाट, उहाँसँग कुराकानी गरिसकेका छौँ। गीत गाउने बेला ब्याकग्राउन्ड टोन बन्द गर्नुहोला, अन्य बेला चाहिँ ब्याकग्राउन्ड टोन हल्का बजाउनुहोला प्राविधिक मित्र, म आग्रह गर्छु। यति बजाउनुहोला, गीत बज्ने बेला मात्रै बन्द गर्नुहोला है। यति बेला 9864702940 नम्बर तपाईँका लागि खुल्ला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ, 9864172998 यति बेला साथी आउनु भएको छ। नमस्कार हजुर। नमस्कार हजुर, टेलिफोन सम्पर्कमा आइसकेपछि कृपया फोन काटेर भाग्ने काम चाहिँ नगर्नुहोला। 9864172998 फोन गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने कुरा आयो। 9864172998 फोन गर्नुहोला। आज पुराना पुराना लोकभाकाहरू गाउन पाइन्छ, 2070 सालसम्मका लोकभाकाहरू तपाईँले गाउनुहोला, म तपाईँलाई आग्रह गर्छु। 9864172998 नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ, फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए, 9864172998 यो नम्बर तपाईँका लागि हामी खुला गरेका छौ। के छ साथी हुनुहुन्छ? साथी हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। 9864172998 नम्बरमा फोन डायल गर्नुहोला र तपाईँले आज पुराना पुराना लोकभाकाहरू गाउन पाउनुहुन्छ, पुराना पुराना लोकभाकाहरू सुनाउनका लागि फोन डायल गर्नुहोला। हामीलाई हिजो म्यासेज प्राप्त भएको थियो, हिजो कति बेला भने कार्यक्रम सकिने बेलामा एउटा म्यासेज प्राप्त भएको थियो र उहाँले म्यासेजमा लेख्नु भएको छ, नमस्कार म नयाँ मान्छे हो लुङ्ग्रीबाट बासना बिसी कुनै गल्ती भएमा सरी है भनेर म्यासेज गर्नुभएको छ म्यासेजको लागि धन्यवाद लुङ्ग्रीबाट बासना बिसीलाई र यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु कहाँदेखि को हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सिन्धुलीबाट गणेश बुढा थोकी भन्नुभयो के छ गणेशजी सिन्धुलीतिरको हालखबर अनि के गर्दै हुनुहुन्छ यति बेला कति क्लासमा पढ्नुहुन्छ के गर्दै हुनुहुन्छ आज कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन छैन किन छैन कार्यक्रम नियमित सुन्नुहुन्न ल कार्यक्रममा आउनु भएको छ आज पुराना 2070 सालसम्मका गीतहरू गाउन पाइन्छ कुन गीत गाउनुहुन्छ भन्नुहोस् त यो गीत गाउन पाइन्न है मैले के भनेको छु तपाईँलाई पुरानो गीत मात्रै गाउन पाइन्छ है अन्य गीतहरू गाउन पाइन्न पुरानो गीत गाउन आउँछ भने गाउनुहोस् होइन भने कार्यक्रमबाट विदा गर्छु है त के छ पुरानो गीत गाउनुहुन्छ कि कार्यक्रमबाट विदा गरौँ भन्नुहोस् त
2: हुन्छ
0: विदा गर्छु

0: मैले रेडियो माला रानीबाट सुन्दै छु।
1: ए रेडियो माला रानी एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है?
0: हजुर।
1: कार्यक्रममा आउनु भएको छ, कतिको नियमित सुन्ने गर्नुहुन्छ?
0: हजुर म सुन्छु दादा, कहिले चाहिँ फोन गर्न जहिले सुकै चाहिँ पाउँदिनँ, त्यही पनि सुन्न चाहिँ सुन्छु, एकदम राम्रो लाग्छ कार्यक्रम।
1: ल आज के गर्नुपर्छ, कार्यक्रमको बारेमा जानकारी लिनु भएको छ कि छैन?
0: हजुर पुरानो भाकाहरू गाउने होला।
1: ल आज कुन भाका गाउनुहुन्छ त?
0: म अलिक पुरानो भाका गाउँछु, मलाई अलि रुवा खोकी लागेको छ, त्यही पनि प्रयास गर्छु होइन, फोन लागेको छ।
1: एकदमै कुन भाका हो भन्नुहोस् त?
0: जाल जालैमा भन्ने यो स्वर्गीय झलक झलकनाथ गन्धर्व
1: शुरू गर्नुहोस्।
0: खाउ तो भने सुन्तला पाने नखाउँ भने दुबईको मै सुन्तला भनी दुबईको
1: तपाईँ लाउड स्पिकर गर्नु भएको छ हो?
0: हजुर सरी म लाउड स्पिकर गरेको।
1: लाउड स्पिकर अबदेखि फोन गर्ने बेला लाउड स्पिकरमा गरिदिनु होला है, मैले धेरै साथीहरूलाई भनिराखेको हुन्छु, लाउड स्पिकर गर्नुभयो भने तपाईँको आवाज आदि आउँछ आदि काटिन्छ है।
0: हजुर
1: हुन्छ, अहिलेको लागि तपाईँलाई बिदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा गणेश आउनु भएको थियो, उहाँको गीत सुनिसकेका छौँ। अब हामी यताबाट गीत बजाउँछौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। यो गीत तपाईँको लागि राखिसकेका छौ र यस्तै यस्तै पुराना पुराना लोक भाकाहरू गाउनका लागि तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। 98 68 90 98 644 17 298 मा फोन गर्नुहोला। आजको लागि 98 644 17 298 मा फोन गर्नुहोला। यति बेला अर्को साथी, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
1: हजुर म धनकुटा।
0: लाउड स्पिकर गर्नु भएको छ, बन्द गर्नुहोस् है।
1: ए हस् हुन्छ।
0: धनकुटा कुन ठाउँबाट?
1: धनकुटा बिरगाउँ लेख्छु हो, दुई नम्बर।
0: नाम, तपाईँको नाम के हो?
1: हजुर मेरो सन्तोष तामाङ।
0: सन्तोष तामाङ बोल्दै हुनुहुन्छ, अलि टाटो आवाज बनाउनु होला। अनि के छ सन्तोषजी खबर तपाईँको? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आज कुन गीत गाउनुहुन्छ?
1: आज पुलदेवी उकाली ओराली भन्ने ठाउँ छ है सर।
0: यो कति सालमा आएको गीत हो?
1: यो पुरानै हो सर।
0: त्यही त, कति सालमा भन्नुहोस् त? 2070 साल भन्दा यताको 71 सालदेखि 83 सालसम्मको हो भने गाउन पाइएन होइन?
1: हजुर निकै पुरानै हो।
0: पुरानो त पुरानो हो, कति सालमा आएको गीत हो त्यो थाहा होला नि तपाईँलाई? लगाउनुहोस्।
1: हस् त हुन्छ सर। उकाली ओराली सुत्नै पर्छ आज नौरी सिंहले सिपारी, सुत्नै पर्छ आज नौरी सिंहले सिपारी, बल्ती पल चौतारी पर्ती पल चौतारी, चिठी पत्र लेख्नु हरि
0: हुन्छ। कार्यक्रममा आउनुभयो गीतका लागि, मिठो गीतका लागि धन्यवाद। फेरि फेरि व्यवसायमा आउनुहोला, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो सन्तोष भन्दै हुनुहुन्थ्यो, धनकुटाबाट उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 644 17 298 को नम्बर तपाईँको लागि खुला गरेका छौ। अब अर्को साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्कार हजुर।
2: हेलो हजुर नमस्ते,
0: को बोल्नुभयो कहाँबाट?
2: म धरानको सिपाहीबाट बोलिरहेको छु, रोशन फुलाहेराई।
0: रोशन के भन्नुभयो?
2: फुलाहेराई।
0: रोशन फुलाहेर है?
2: हजुर।
0: धरानबाट फोन गर्नुभयो?
2: हजुर एकदमै भन्नुपर्छ।
0: अनि के छ धरानतिरको हालखबर के छ?
2: धरानतिरको खबर अहिले घाम लागिरहेको छ, दिउँसोतिर चाहिँ एकदमै पानी परेको थियो।
0: अनि के छ
2: अहिलेको समयमा चाहिँ घाम लागिरहेको छ भनौँ न।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई धरानमा?
2: मैले अहिले भर्खरै रेडियो खोलिएको थिएँ, रेडियो सायद भोजपुर हो कि जहीँ म त्यसबाट सुन्दैछु।
0: हामी यो कल लिन सक्दैनौँ, रेडियोको नाम कन्फर्म गर्नुहोस् अनि बल्ल फोन गर्नुहोस् ल। हामी यो कल लिन सक्दैनौँ, भोजपुर एफएम त बन्द भइसक्यो र रेडियोको नाम कन्फर्म गरेर फोन गर्नुहोला। म तपाईँलाई आग्रह गर्छु, जय मधेसमा हाम्रो कार्यक्रम प्रसारण हुँदैन, रेडियो भोजपुर चाहिँ बन्द छ र अन्य रेडियो बेलुका एफएम, मेन्स्याम एफएम अथवा लालीगुराँस धनकुटा को लालीगुराँस र खबर बालिकामध्ये कुन रेडियो सुन्नुभयो कृपया रेडियो। मैले जहिले पनि के भनेको हुन्छु भने कार्यक्रममा फोन गर्ने बेलामा कार्यक्रममा रेडियो खोल्ने बित्तिकै नम्बर पाउने बित्तिकै फोन डायल गरिहाल्नुभन्दा एकछिनसम्म कार्यक्रम मजाले सुन्नुपर्छ कि, पहिला सुरुमा त कार्यक्रमलाई सुन्नुपर्छ, सुनिसकेपछि बल्ल कार्यक्रममा सहभागिता जनाउनुपर्छ है। अनि कार्यक्रम सुन्दै गर्दाखेरि कुन रेडियोमा मैले लगाएको छु भन्ने त थाहा हुन्छ होइन, त्यो कारणले गर्दाखेरि तपाईँले हामीले किन रेडियोको नाम सोधेका हौँ भने धेरै रेडियोहरूबाट कार्यक्रम प्रसारण हुँदै गर्दाखेरि कुन रेडियोबाट कुन साथीले सुन्नुभयो त भन्ने कुरा हामीलाई जानकारी हुन्छ र सम्बन्धित रेडियोहरूले पनि हो हाम्रो रेडियोबाट कार्यक्रम सुनेर आउनुभयो भन्ने कुरा हुन्छ है। त्यो कारणले गर्दाखेरि तपाईँलाई हामीले कुन रेडियोबाट सुन्दै हुनुहुन्छ भनेर सोधेका हुन्छौँ, यसलाई अन्यथा नलिनुहोला। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो कहाँबाट? प्युठानबाट नितु, तपाईँको आवाज जानु आयो नितु, लाउड स्पिकर बन्द गर्नु पर्यो, लाउड स्पिकर गरेर भएन है। अनि के छ नितुको हालखबर? के गर्दैछ? लाज कुन गीत गाउनुहुन्छ तपाईँले? कुन गीत हो भन्नुहोस् त, पुरानो हो कि नयाँ हो, मैले थाहा पाउनु पर्यो नि। ल गाउनुहोस् त। टेलिफोन सम्पर्कमा नितु आउनु भएको थियो, उहाँको फोन डिस्कनेक्ट भएको छ, काटिएको छ, सायद नेटवर्कको समस्या अथवा अन्य कुनै कारणले पनि हुन सक्छ उहाँको फोन काटिएको। 9864172998 फोन गर्नुहोला, तपाईँको लागि नम्बर खुला गरेका छौँ। अर्का सहभागी हुनुहुन्छ हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला, 9864172998 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। पुराना पुराना लोकभाकाहरू गाउन पाइन्छ आजको कार्यक्रममा, फोन डायल गर्नुभयो भने 2070 सालसम्मका लोकभाकाहरू गाउन पाइन्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। फटाफट फोन डायल गर्नुहोला। के छ साथी हुनुहुन्छ? अब खोइ त साथीहरू कता कता हराउनुहुन्छ होइन, फोन डायल गर्नुहोला 9864172998 फोन डायल गर्नुहोला। र अब तपाईँको लागि राख्छौँ एउटा लोकभाका, लोकभाकापछि तपाईँको माझमा हामी फेरि आउँछौँ, तबसम्मका लागि यो लोकभाका तपाईँको लागि।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गरी नमस्कार हजुर। नमस्कार हजुर,
1: हेलो हजुर, नमस्ते, नमस्कार। फेरि
0: को बोल्नुभयो, कहाँबाट हजुर को बोल्नुभयो?
1: म धरानपुर सुसादेवबाट बोलिरहेको छु, रोशन।
0: के नाम भन्नुभयो?
1: म रोशन फुलहाल राई।
0: रोशन फुलहाल राई, अनि अहिले त के छ, कुन रेडियोबाट सुन्दै हुनुहुन्छ?
1: मैले ठ्याक्कै अहिले रेडियो बजेको रहेछ, बेलुकादेखि बजिया हो है, एकदमै राम्रो बज्दा चाहिँ बज्छ होइन, बेलुका रेडियो। अनि मैले ठुलो रेडियोबाटै कार्यक्रम सुन्दै गरेको हुँ कि, त्यही भएर मैले चाहिँ ठ्याक्कै अलिकति जानकारी ठ्याक्कै भएको थिएन। अनि अहिले चाहिँ हजुरले जुन भन्नुभयो त्यसपछि मात्रै सुनेको, रेडियो बेलुकादेखि चाहिँ बज्दै रहेछ
0: ल। ठिक छ, कार्यक्रममा आउनुभयो पछि भए पनि रेडियोको नाम त पत्ता लगाउनु भयो नि हो, त्यस्तै रेडियोको नाम पत्ता लगाएर
1: तपाईँले भनेपछि चाहिँ मैले पत्ता लगाएँ।
0: हुन्छ, कार्यक्रममा
1: सुनेर मात्रै कल गर्नु होला भनेर जानकारी पनि दिनुभयो,
0: ल। आज कुन कुन भाका गाउनुहुन्छ?
1: यो रामकुमार राईको आवाज र यो गीत चाहिँ अब अलिकति पुरानो हो होइन,
0: कति सालमा आएको गीत हो
1: यो? सायद यो भाका भनेको त 60 सालभन्दा अगाडि रेकर्ड भएको हो, यो रक्सीको माया बसे चाल चाल गर्दैमा भन्ने सङ्ग थोरै दिन
0: गुनाउँछ, ल सुरु गर्नुहोस्
1: ल। रसेको माया बस्यो खेलखेल गर्दैमा, बिराते भयो हजुर बिछोडी हुँदामा। रसेको माया बस्यो खेलखेल गर्दैमा, बिराते भयो हजुर बिछोडी हुँदामा। भन्देऊ उसैला नभनिदेऊ अरू कसैला, नभनिदेऊ अरू कसैला। हजुर थ्याङ्क यू, बाई बाई।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, मिठो गीत सुनाउनु भयो, गीतका लागि तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँ पनि फोन गर्न सक्नुहुन्छ 9864417298 जिसिओ अफ गर्नु होला है, जिसिओ त्यो माथि ट्याप गर्नु हो भने जिसिओ लेखेको, टक ब्याक लेखेको नगर्नु होला, जिसिओ लेखेको चाहिँ म डबल क्याप ट्याप गर्नु होला, त्यसपछि अफ हुन्छ है भन्छु। र 9864417298 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ, फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। यदि बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर, हेलो साथी, नमस्कार हजुर।
2: नमस्ते हजुर, नमस्ते भाइ,
0: को बोल्नुभयो, कहाँबाट?
2: म उदयपुरबाट हजुर, उदयपुर बेलकाबाट।
0: उदयपुर बेलकाबाट, नाम के भन्नुभयो? राज खन्देल राई
2: हजुर।
0: अनि के छ राजजी खबर?
2: एकदमै ठिक छ दाइ, अनि हजुरको?
0: हाम्रो पनि एकदम ठिकठाक छ, कार्यक्रममा आउनु भएको छ, आज के गर्छौ जानकारी छ कि छैन?
2: छ हजुर।
0: आज कुन गीत गाउनुहुन्छ?
2: आज म पुरानो जितेन्द्र राईको पानी भन्ने।
0: यो कति सालमा आएको गीत थाहा छ?
2: यो लगभग 2028 होला हौ भाइ,
0: 2028-29
2: हजुर।
0: लगाउनुहोस् त,
2: हुन्छ ट्राई गर्छु। सल पानी पगेर झर्यो, सल पानी पगेर झर्यो, खोला डुबाना खोला डुबाना, खोला डुबाना खोला डुबाना। कोही समय हुँदा माया लगाइराख, हल्केला डुबाना हल्केला डुबाना। दाइ यति नै होला हौ,
0: ठिक छ, कार्यक्रममा आउनुभयो, मिठो गीतको लागि धन्यवाद, अहिलेको लागि विदा गर्छु, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। र अर्को एकजना साथी आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर, नमस्कार हजुर,
3: हजुर नमस्ते,
0: को को बोल्नु भयो कहाँबाट लुङ्गुरीबाट तीर्थना गिरी भन्नुभयो
3: हजुर
0: के छ तीर्थनाजीको खबर
3: सबै ठिक छ
0: लाउड स्पिकर गर्नुभएको छ बन्द गर्नुहोस् तपाईँले लाउड स्पिकर गर्नुभयो है ए आवाज ठोकेर आयो
3: हेलो
0: हजुर हजुर
3: हेलो
0: तपाईँको आवाज ठोकेर आयो
3: लाउड स्पिकर छ
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ ल अनि प्रायोगिक र स्पिकरको आवाज हल्का सानो बनाउनु त उहाँको उतातिर आवाज ठोकेर गयो भन्ने कुरा आयो हुन्छ गीत गाउनुहोस्
3: उकालीमा जान्छु सै सुसै नबोल्नेलाई बोलाउने माउसै चौतारीमा बर्ती पल्थाया त्यही छायामा बसेर लामाया चौतारीमा बर्ती पल्थाया
0: चौतारीमा बरपिपल छाया त्यही छायामा बसेर लाउ माया होइन फेरि पनि माया लाउने विचार छ तपाईँको होइन ल ठिक छ कार्यक्रममा आउनुभयो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद अहिलेको लागि बिदा गर्छौ नमस्ते
3: नमस्ते
0: टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तीर्थना गिरी लुङ्ग्रीबाट अब गीत राख्छौ क्यारे गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि

यो गीत प्रस्तुत तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र यति बेला अन्तिम साथी आउनु भएको छ म स्वागत गर्छु भन्दै थिएँ के छ फोन आएको छ आएको छैन भन्नु भएको छ कति मिनटको 53 गयो अब हामी कुनै पनि साथीको कल लिन सक्दैनौ यो कुरा म तपाईँलाई जानकारी गराए र अन्तिममा बादलभित्र जुन छ भन्ने गीत छोड्दै कार्यक्रमबाट विदा हुनेछौ हामी यो कुरा म तपाईँलाई जानकारी गराए र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु र कार्यक्रम तपाईँलाई कहाँ तपाईँ कहाँ कहाँबाट सुन्नुहुन्छ होइन कार्यक्रममा म्यासेज गर्न सक्नुहुन्छ फोन गर्न सक्नुहुन्छ 98 44 17 298 कार्यक्रमप्रति तपाईँको सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला र कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराइदिनुहोला भन्दै धन्यवाद दिन्छौ हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रीता मगर लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् राजन ठकुरी र विष्णु माझीको आवाजमा रहेको बादलभित्र जुन छ यो गीत छोड्दै आवाजबाट म वीरेन्द्र गिरी विदा भए नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। सरकारले मन्त्रालयको संख्या घटाउँदा वार्षिक 20 अर्ब रूपियाँ बचत हुने दावी गरेको छ। आज सरकारको 100 दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी गराउनु भएको हो। आफूहरूले वाचापत्रमै मन्त्रालय घटाउने कुरा गरेको उल्लेख गर्दै त्यही अनुसार सरकारले 17 सदस्यीय मन्त्री परिषद बनाएको पोखरेलले बताउनुभयो। मन्त्रालयको संख्या घट्दा वार्षिक 20 अर्ब रूपियाँ बचत हुने उहाँको भनाई थियो। उहाँले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ निर्माण पनि सरकारको उपलब्धि भएको बताउनुभयो। उहाँले नीतिगत सुधारका कार्यक्रम अन्तर्गत नै ट्रेड युनियनहरू खारेज गरिएको समेत जिकिर गर्नुभएको छ। सरकारले सही दिनमा जेएनजी आन्दोलनका घाइते तथा शहीदका परिवार हरू विभिन्न कार्यक्रम मार्फत सहायता उपलब्ध गराएको जनाएको छ। सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको छ। प्रवक्ता पोखरेलले 100 बुदे कार्यसूचीको 70 वटा बुदा कार्यान्वयन भइसकेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 17 बुदाको प्रगति 80% माथि रहेको छ भने 13 बुदाको प्रगति 60% भन्दा कम रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिनको अवधिमा 89,194.44 हजार मेट्रिक टन अनुदानित रासायनिक मल बिक्री वितरण गरेको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानित मल

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त।
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एक मात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563644, 98563606।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
4: हुन्छ हुन्छ दाई।
5: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
1: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98273042।
6: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेदरी जारी सन्देश।
7: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
8: तपाईँलाई थाहा छ, तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि। हामी बनाउँछौ तपाईँलाई अझै सुन्दर। त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई। हामी ब्यास दुई नाकको अगाडि कालिका मार्ग नजिकै छौ। आउनुहोस्, हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा, विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल, कोट पाइन्ट, नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ। सुसन्देश टेलर्स, नाकुवा ब्यास दुई, दमौली तनहुँ। सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले। सम्पर्क 98413 38290, 98171 5760।

धेरै अगाडि बढ्न छ वखत सुरु गर्दैछु कहाँसम्म पुग्ने हो वखत दुई पाइला हिँड्दैछु भाग्यले साथ देला जिन्दगीको के भरोसा नगर हेला अनि फरक देख्छौ त्यो

सपना थियो उनको मलाई ठुलो बनाउने, तर गई गयो मलाई छोडी बाबा यो दुःख म कसरी एक्लै सहने। साँच्दैछु सपना अनि अघि यो

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाब्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अपनाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। बासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्वबारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरई बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

0: ए सुन न, हाम्रो घरमा विवाह त नजिकिँदै छ, तर टेन्ट, मण्डप, क्याटरिङ सबै कहाँबाट मिलाउने होला?
1: त्यो त एकदम सजिलो छ नि। इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ। मण्डपदेखि स्टेज, कुर्सी, टेबल, फुल सजावट, क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि।
0: ए हो र, सेवा राम्रो हुन्छ त?
1: हो, एकदमै समयमै, सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो।
0: तपाईँको घरमा विवाह, व्रतबन्धक, जन्मदिन, पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्।
1: हाम्रा सेवाहरू आकर्षक मण्डप, रङ्गीन टेन्ट, स्टेज सजावट, फुल सजावट, क्याटरिङ सुविधा, कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा। आजै सम्पर्क गर्नुहोस्।
2: 9827848448, 9846554595 र 9460611818।
3: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
4: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
3: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
4: ए कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
3: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
4: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
3: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
1: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
3: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709509080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819116327, 0655650025।
3: It's a goal! Himstar Gold! हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नि गरौ सेलिब्रेट, मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन। खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार, फर अ कम्प्लिट होम।
5: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
6: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
6: 9085800700,
0: 9460403014।

द मौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहु क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुको आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।
विश्व बैंकको अनुदान सहयोगमा ब्यास नगरपालिकामा सञ्चालित गौरवको आयोजना। परासर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीलाई कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसान्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,921 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दी खोला बेलटारी फरकचौर अधेरी भन्ज्याङ कुमालगाउँ समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण

अर्पण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पायो त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846141633, 9817150898, 9464603385।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 9856703119।

किसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौँ। वन छेउमा स्याउला झारपात नजलाउँ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौँ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाप्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अप्नाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। बासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्व बारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरै बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

0: सूचना सूचना सूचना
1: दमौली बजारमा अत्यन्तै चालु अवस्थामा रहेको रमेश टेलरिङ सेन्टरमा सबै कलेजको पोसाकमा 10-25% छुटको व्यवस्था गरिएकोले यो मौकाको फाइदा समयमा नै उठाउनु होला।
0: हाम्रा सेवाहरू
1: सत्यवती निर्मल बाल मन्दिर पराशर दमौली कलेज लगायतका कलेजहरूको ड्रेस उपलब्ध छ।
0: प्रोप्राइटर सिटिबिटीबाट टेलरिङमा ग्रेजुएट गर्नुभएका रमेश सेवा परियार।
1: स्थान व्यास नगरपालिकाको भवनको पार्किङ साइड।
0: फोन नम्बर 98 28 28 00 80 98 15 10 45

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि परासर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्लागण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।
विश्व बैंकको अनुदान सहयोगमा ब्याच नगरपालिकामा सञ्चालित गौरवको आयोजना। परासर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याथ थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीले कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसन्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,921 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दीखोला, बेलटारी, फरकचौर, अधेरी भन्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागिएको पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 192 हेक्टर क्षेत्रमा 1,700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण।

0: ए नानी कता हिँड्यौ छाता उडेर हतारमा छौ त
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोप्राइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 9556063656
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
3: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
0: मेरो त बहिनीको बिहे आँटियो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
4: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
0: ए हो म त त्यतैतिर लागे कान्छा
4: हुन्छ हुन्छ दाई
5: बन्दीपुरे कान्छाको मासु पसल ब्यास दुई गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
1: प्रोप्राइटर केसी कान्छा सम्पर्क नम्बर 9827072042
6: लोटी पर्दिरो विवरण पि भिया मुई खातरी खै हाम्रो
7: खै खै बाउ कोही लोटर भर्दिलु
8: आङी चमिजो लोटी पर्दिउ छाम्ताई गुदी
7: भर्दि आ भर्दि बा लोटर खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोने खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरि सुमी बैंक आफै बने आरि
9: सतर्क तन ठग दिबे के बचै ना
10: सिद्धार्थ बैंक र के आरे जन हेदरी जारी संदेश
11: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
12: तपाईँलाई थाहा छ तपाईँ स्मार्ट देखिनको लागि सिलाएर कपडाको ठुलो भूमिका हुन्छ नि हामी बनाउँछौँ तपाईँलाई अझै सुन्दर त्यसको लागि सम्झनुहोस् सुसन्देश टेलर्सलाई हामी ब्यास दुई नागको अगाडि कालिका मार्ग नजिकै छौँ आउनुहोस् हामी कहाँ इन्डियन तथा नेपाली सटिङ सुटिङ पाइनुका साथै दमौलीका सम्पूर्ण स्कुल तथा कलेजका ड्रेसका कपडा विवाह तथा व्रतबन्धका लागि दौरा सुरुवाल कोट पाइन्ट नेवारी दौरा सुरुवाल र सोफा कभर आधुनिक डिजाइनमा सुपथ मूल्यमा सिलाइनुका साथै कपडा पनि उपलब्ध छ सुसन्देश टेलर्स नाकुवा ब्यास दुई दमौली तनहुँ सुट तथा दौरा सुरुवाल स्पेशलिस्ट दिनेश घले सम्पर्क 9843338290 9111751760

सपना थियो उनको मलाई ठुलो बनाउने, तर गई गयो मलाई छोडी बाबा यो दुःख म कसरी एक्लै सहने। साँच्दैछु सपना अनि अघि

0: ए नानी, कता हिँड्यौ छाता ओढेर? हतारमा छौ त?
1: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी?
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्समा अलगाडि छ नि दाई।
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी?
1: हो दाई, दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन, एयर कन्डिसनर, रेफ्रिजरेटर, एलइडी, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ।
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम, ब्यास दुई कालिका मार्ग, दमौली तनाव।
1: प्रोप्राइटर सुरेश पुरी, मोबाइल नम्बर 98563 64444, 98563 66656।

0: World Inco Festivity Offer. Our pound host 1 वर्ष को 200 Mbps International Net TV साथ में Dual Band Router Nokia Beacon 1.1 Mesh Router र Net TV Set-Top Box मात्र रु 1200 प्रति महिनामा शर्तहरु लागू हुने छन् छिटो भनेकै World Link.
1: ए सुन न हाम्रो घरमा विवाह त नजिकिँदै छ तर टेन्ट मण्डप क्याटरिङ सबै कहाँबाट मिलाउने होला
2: त्यो त एकदम सजिलो छ नि इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस ब्याच 3 दमौली गए पुग्छ मण्डपदेखि स्टेज कुर्सी टेबल फुल सजावट क्याटरिङ सबै एकै ठाउँमा पाइन्छ नि
1: ए हो र सेवा राम्रो हुन्छ त
2: हो एकदमै समयमै सुन्दर र सस्तो बजेटमै दमौलीमा सबैले भरोसा गर्ने ठाउँ यही हो
1: तपाईँको घरमा विवाह व्रतबन्ध जन्मदिन पार्टी वा कुनै पनि विशेष कार्यक्रमलाई अझै भव्य र रमणीय बनाउन चाहनुहुन्छ भने इभेन्ट टेन्ट एन्ड क्याटरिङ सर्भिस नै रोज्नुहोस्
2: हाम्रा सेवाहरू आकर्षक मण्डप रङ्गीन टेन्ट स्टेज सजावट फुल सजावट क्याटरिङ सुविधा कुर्सी टेबलदेखि सम्पूर्ण कार्यक्रम व्यवस्थापनसम्म सबै एकै ठाउँमा आजै सम्पर्क गर्नुहोस्
3: 9827848448 9846554495 र 9460111818
4: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
5: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
4: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
5: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
4: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
5: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
4: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
4: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 9709509080 र 9829157713 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल व्यस्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका तलेस्ती छाप्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अपनाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। बासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्वबारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरई बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

0: ए बहिनी, घर त छिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843600655, 9819116327, 0665650025।
3: It's a goal!
4: Himstar Gold! Harek World Cup chahi, yo World Cup ni garo celebrate! Mili sabai generation! Himstar TV kharid garna paunhos, 32% samma ko cashback! World Cup 2026 ko TV season pass, ra ek barsha ko net TV pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, harek generation!
5: Himstar, for a complete home.
6: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।
7: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
0: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
7: 9058500700,
0: 9460404.

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्ला गण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुँको आबु खैरेनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।
विश्व बैंकको अनुदान सहयोगमा ब्याज नगरपालिकामा सञ्चालित गौरवको आयोजना पराशर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याद थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीले कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसान्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,901 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दी खोला बेलटारी फरकचौर अधेरी भन्ज्याङ कुमालगाउँ समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागि पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 192 हेक्टर क्षेत्रमा 1,700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त। र तनहुका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण।

यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827-13-70-42, 9742-82-0000।
2: दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
0: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
0: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी, टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665-63-715 र 9841-12-07-40।
4: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567317319।
5: ए, हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ। सेयर गर्दिम कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौँ अनि मात्र विश्वास गरौँ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौँ। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौँ, जिम्मेवार सञ्चार संस्कृति अपनाऊ।
8: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने। खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने। उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।
1: ₹94.2 दमौली FM समुदायको आवाज।

0: हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
1: हिमस्टार फर अ कम्प्लिट होम।
2: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेरा बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नु हुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25380, 9814-5518 र 9865-15332।

0: ए नानी कता हिँड्यौ छाता ओढेर हतारमा छौ त
1: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम हिँडेको नि दाई
0: ए सार इलेक्ट्रोनिक्स एलजी सोरुम कहाँ छ नि नानी
1: यो त ब्यास दुई कालिका मार्गको दमौली क्युएफएक्स मल अगाडि छ नि दाई
0: सफा सडकको पुरी रेडियो सेल्स भनेको नै एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम हो नानी
1: हो दाई दमौलीको एकमात्र एलजी ब्रान्डको सोरुम एसआर इलेक्ट्रोनिक्समा एलजी तथा सिजी ब्रान्डका वासिङ मेसिन एयर कन्डिसनर रेफ्रिजरेटर एलइडी माइक्रोवेभ ओभन भ्याकुम क्लिनर आदि सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै 0% ब्याजमा किस्ताबन्दीको पनि सुविधा रहेको छ
0: एसआर इलेक्ट्रोनिक्स एलजी सोरुम ब्यास दुई कालिका मार्ग दमौली तनाव
1: प्रोपाइटर सुरेश पुरी मोबाइल नम्बर 9556063444 98560606

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: दमौली FM 94.2 समुदायको आवाज।

सूचना सूचना सूचना ब्यास नगरपालिका क्षेत्रभित्रका नदी ताल पोखरी तलैया जलचर जलीय जैविक विविधताको संरक्षण गर्न जलचर तथा जलीय जैविक विविधताको दिगो उपयोग गर्न जलस्रोत र जलचरमा आश्रित समुदाय बीचको आध्यात्मिक तथा सांस्कृतिक अन्तर सम्बन्ध र अन्तर्निर्भरता समेत सुदृढ गर्न तथा जलचरमा आधारित जीविकोपार्जनको प्रवर्धन गर्न र व्यवस्थापन गरी आर्थिक हितको समेत सम्वर्धनका लागि आवश्यक कानुनी व्यवस्था गर्न नेपालको संविधानको धारा 226 जलचर संरक्षण ऐन 2017 को दफा 5 ग र स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 102 बमोजिम ब्यास नगरपालिकाले ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 समेत जारी गरिसकेको छ। नगरबाट हुने अनुगमनका क्रममा मादी सेती र ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती छाब्दी साङ्गे बुल्दी रिस्ती मदी शिरखादी जस्ता खोला नाला र ताल पोखरी तलैयामा पाइने रैथाने प्रजातिका माछाहरू असला सर फकेटा बाम बुदुना गडौला लगायतका जलचरहरूको संरक्षण विपरीत कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बेहोरा समेत अनुरोध छ। सम्बन्धित तथा गैर कानुनी कार्यहरू जसले दण्ड सजाय निम्ताउँछ विद्युतीय करेन्ट जसले करेन्ट लगाउने पानीमा करेन्ट प्रवाह गरी माछा मार्ने वा मार्न खोज्ने कार्य पूर्ण रूपमा गैर कानुनी हो। विषालु पदार्थको प्रयोग नदी ताल वा तलाउमा रासायनिक वा विषालु औषधिको प्रयोग गरी जलचरको विनाश गर्नु दण्डनीय छ। विस्फोटक पदार्थको प्रयोग माछा मार्नका लागि बम वा अन्य विस्फोटक पदार्थको प्रयोग गर्न पाइँदैन। अवैध जालको प्रयोग तोकिएको मापदण्ड विपरीतका वा साना माछा समेत पर्ने मसिना सफा जालको प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। रात्रिको समयमा माछा मार्न प्रतिबन्ध। ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रात्रिको समयमा माछा मार्न प्रतिबन्ध लगाइएको छ। प्रदूषण फैलाउने खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउने कार्य रोक्नु पर्दछ। जरिवाना अनुगमनका क्रममा यसको विपरीत कार्य गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम कारवाही हुनेछ। हामीले अपनाउनु पर्ने संरक्षणका उपायहरू प्रजनन अवधिमा माछा नमारौं। माछाको प्रजनन अवधि असारदेखि भदौसम्म माछा मार्ने कार्य पूर्ण प्रतिबन्ध गरौं। रैथाने माछाको संरक्षण गरौं। मादी र सेती नदीमा पाइने रैथाने माछाका प्रजातिहरू जस्तै असला सर फकेटा बाम बुदुना गडौला भित्ते लगायतको वंश संरक्षण गर्ने जीविकोपार्जन र माछा पालन माछा मार्ने समुदाय र खोला किनारमा बस्ने समुदायलाई जलचर संरक्षणका उपाय वैकल्पिक जीविकोपार्जन र दिगो माछा पालन तालिमतर्फ उन्मुख गराउने मापदण्डको पालन गरौं। अनुमति प्राप्त जालको मात्र प्रयोग गरौं। वासस्थानको संरक्षण ताल नदी र सिमसार क्षेत्रलाई स्वच्छ राखौं। प्राकृतिक बवाब रोक्ने काम नगरौं। जनचेतना फैलाऊ। माछाको जलचरको महत्व बारे स्थानीय विद्यालय युवा क्लब र कुमाल माझी दरई बोटे लगायत नदीजन्य पेसा व्यवसायमा आश्रित समुदायलाई सहभागी गराई संरक्षणका कार्यशालाहरू गर्ने।

0: Yeah. You know this has to do with anything.
1: लौनो नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
2: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो।
3: हाम्रो वन, हाम्रो धन, डडेलो बाटो जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानुनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौँ।
4: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

दमौली डायरीमा म मन्दिरा सेडाईको नमस्कार। सुरुमा समाचारका प्रमुख शीर्षकहरू। तनहुँका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याद थपिँदा पनि पराशर मार्ग स्तरोन्नति सुस्त। र तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपण। अब समाचार विस्तारमा। तनहुँ क्षेत्र नम्बर 2 अन्तर्गत सामुदायिक विद्यालय आर्टिफिसियल इन्टेलिजेन्स एआई प्रविधिमा आधारित शिक्षण प्रणालीसँग जोडिन थालेको छन्। ग्रामीण भेगका विद्यालयमा एआई प्रविधियुक्त स्मार्ट बोर्ड जडान गरी पठन पाठनलाई आधुनिक बनाउने अभियान सञ्चालन गरिएको हो। क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेउपानेको निजी खर्च तथा विशेष अभियान अन्तर्गत हालसम्म 18 विद्यालयमा स्मार्ट बोर्ड जडान गरिएको छ। यसअघि 15 विद्यालयमा डिजिटल बोर्ड जडान भइसकेकोमा पछिल्लो पटक थप 3 विद्यालयमा उक्त प्रविधि विस्तार गरिएको हो। शुक्लागण्डकी नगरपालिका 2 स्थित हंसवाहिनी माध्यमिक विद्यालय, ब्यास नगरपालिका 5 स्थित उदय माध्यमिक विद्यालय तथा रिसिङ गाउँपालिका 1 स्थित शुक्ला माध्यमिक विद्यालयमा हालै स्मार्ट बोर्ड हस्तान्तरण गरिएको छ। ती विद्यालयमा बोर्ड जडानसँगै पठन पाठनमा समेत सुरु गरिएको जनाइएको छ। निर्वाचन क्षेत्रभित्र रहेका सबै माध्यमिक विद्यालयका कक्षा 10 5 वर्षभित्र कम्तीमा एउटा स्मार्ट बोर्ड जडान गर्ने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको सांसद नेउपानेले बताउनुभयो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिको पहुँचमा जोड्ने उद्देश्यले व्यक्तिगत रूपमा अभियान अगाडि बढाइएको उहाँको भनाइ छ। विज्ञान, गणित र अङ्ग्रेजी जस्ता विषयलाई दृश्य तथा अन्तर्क्रियात्मक माध्यमबाट सहज रूपमा सिकाउन स्मार्ट बोर्ड उपयोगी हुने उहाँले बताउनुभयो। यसबाट विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि हुनुका साथै कक्षा कोठा थप प्रविधि मैत्री बन्ने अपेक्षा गरिएको छ। नर्सरीदेखि कक्षा 12 पाठ्य सामग्री डिजिटल रूपमा समावेश गरिएकाले भिडियो, चित्र तथा श्रव्य दृश्य सामग्री मार्फत अध्यापन गर्न सकिने व्यवस्था रहेको छ। बोर्ड जडानसँगै सम्बन्धित विद्यालयका शिक्षकलाई सञ्चालन तथा प्रयोग सम्बन्धी अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। शुक्ला माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले प्रविधि मैत्री कक्षा कोठाले विद्यार्थीको सिकाइप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समेत सकारात्मक प्रभाव पार्ने उहाँले बताउनुभयो। हंसवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज खनालले डिजिटल माध्यमको प्रयोगले शिक्षकलाई सहज रूपमा अध्यापन गर्न र समय व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो। आधुनिक प्रविधिलाई ग्रामीण विद्यालयसम्म विस्तार गर्न सकिए सामुदायिक शिक्षाप्रतिको विश्वास बढ्ने अपेक्षा गरिएको छ। यसबाट निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई थप सहयोग पुग्ने सांसद नेउपानेले बताउनुभयो। तनहुँको आबुखैरिनी गाउँपालिका वडा नम्बर 4 पर्ने पुलजीप र चितवनको मुगलिन बजार जोड्ने त्रिशुली नदीमाथिको पुरानो पुलको लट्ठामा जोखिमपूर्ण रूपमा हिँडिरहेका युवकलाई प्रहरीले सकुशल उद्धार गरेको छ। दाङ जिल्ला निवासी विशाल मगर नाम गरेका ती व्यक्ति बुधबार दिउँसो करिब 12 पुलको सुरक्षा लट्ठा तारमा चढेर जोखिमपूर्ण रूपमा हिँडिरहेको अवस्थामा फेला परेका थिए। अत्यन्तै खतरनाक र जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई सकुशल भुइँमा उतार्न सफल भएको हो। उक्त घटनाको जानकारी पाउन साथ प्रहरी चौकी पुलजीप र इलाका प्रहरी कार्यालय मुगलिनबाट खटिएको संयुक्त प्रहरी टोलीले ठूलो जोखिम मोलेर उनको उद्धार गरेको हो। नदीमाथि अग्लो स्थानमा रहेको पुलको लट्ठामा मानिस हिँडिरहेको देखेपछि स्थानीय र यात्रुहरू त्रसित बनेका थिए। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी द्वारिका प्रसाद घिमिरेले घटनाको पुष्टि गर्दै दाङका विशाल मगरलाई सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, पुलजीप र मुगलिनका प्रहरी टोलीले तुरुन्तै पुगेर ती व्यक्तिको सकुशल उद्धार गरेका छन्। उनले के कारणले त्यस्तो जोखिमपूर्ण कदम चालेका हुन् भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।
विश्व बैंकको अनुदान सहयोगमा ब्याच नगरपालिकामा सञ्चालित गौरवको आयोजना। परासर मार्ग स्तरोन्नतिको कामले अपेक्षित गति लिन सकेको छैन। पटक पटक म्याथ थपिए पनि आयोजनाको भौतिक प्रगति करिब 50% सीमित भएपछि आयोजना अन्यलमा पर्ने चिन्ता बढेको छ। सहरी शासकीय तथा पूर्वाधार विकास आयोजना अन्तर्गत ब्यास नगरपालिकाका 4 वडालाई जोड्ने गरी चक्रपथ निर्माणको काम सुरु गरिएको हो। निर्माण व्यवसायीले काममा ढिलाइ गरेपछि नगरपालिकाले निर्माण कम्पनीमाथि दबाब बढाएको छ। ब्यास नगरपालिकाका प्रमुख वैकुण्ठ नेउपानेले आयोजनाको प्रगति सन्तोषजनक नरहेको बताउनुभयो। उहाँले निर्माण व्यवसायीले कामदार र उपकरणको संख्या बढाएर तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए पनि ठेकेदारले अटेर गरिरहेका जानकारी दिनुभयो। ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालका अनुसार 2080 जेठदेखि सुरु भएको आयोजनाको निर्माण अवधि 2082 असारसम्मका लागि तोकिएको थियो। तोकिएको अवधिमा काम सम्पन्न नभएपछि पहिलो पटक 2082 चैत मसन्तसम्म म्याद थपिएको थियो। योजना शाखाका अधिकृत भेषराज तिवारीका अनुसार चैत मसान्तसम्म काम सम्पन्न हुन नसकेपछि पुनः 2083 असालसम्मका लागि म्याद थपिएको छ। तर थपिएको म्यादसम्म पनि आयोजनाको भौतिक प्रगति करिब 50% मात्रै पुग्ने देखिएको उहाँले बताउनुभयो। 10.55 किलोमिटर लम्बाइको यस सडक आयोजना अन्तर्गत हालसम्म घाँसीकुवा पराजुली चोक खण्डको करिब 1.5 किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ। 52,78,30,000 रुपियाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का बिकेएचटिडिसिएल एसिपिएल जेबी कालीमाटीले 40,83,35,921 रुपियाँमा प्राप्त गरेको थियो। कम्पनीले लागत अनुमानभन्दा 23.41% कम रकममा ठेक्का सम्झौता गरेको थियो। बुल्दीखोला बेलटारी फरकचौर अधेरी भन्ज्याङ कुमालगाउँ समता स्कुल हुँदै कलेस्ती खण्ड जोड्ने यस सडकले ब्यास नगरपालिका 7, 9, 10 र 11 प्रत्यक्ष रूपमा जोड्नेछ। आयोजनाको प्रगति सन्तोषजनक नभएपछि थप म्याद दिने, जरिवाना लगाउने वा ठेक्का सम्झौता रद्द गर्ने विषयमा निर्णयका लागि सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ। शुक्ला गण्डकी नगरपालिका 10 स्थित मालागिरी सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ। यसका लागि रुद्राक्षको बिरुवा रोप्न थालिएको छ। अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालिएको डिभिजन वन कार्यालयले जनाएको छ। यहाँको सामुदायिक वनको 3 हेक्टर क्षेत्रफलमा पकेट क्षेत्रका रूपमा विकास गर्दै रुद्राक्ष रोपण सुरु गरिएको प्रमुख डिभिजन वन अधिकृत मनोज राणा भट्टले जानकारी दिनुभयो। ठुलो परिमाणमा तनहुमा पहिलो पटक रुद्राक्ष रोपण गर्न थालिएको छ। उहाँले भन्नुभयो, यस क्षेत्रको मागका साथै उत्पादन राम्रो हुने भएपछि पकेट क्षेत्रका रूपमा विकास गर्ने योजनासहित रोप्न थालिसकिएको छ। पहिलो चरणमा वनमा 400 रुद्राक्षका बिरुवा रोपिसकिएको डिभिजन वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, पहिलो चरणको रुद्राक्ष रोपण सकिएको छ। मालागिरी सामुदायिक वनलाई रुद्राक्षको पकेट क्षेत्रका रूपमा विकास गर्दै यसलाई धार्मिक वन बनाउने लक्ष्य पनि हो। हिन्दू धर्मावलम्बीका लागि महत्त्वपूर्ण र यसबाट सामुदायिक वनले आयस्तर बढाउन सक्ने अवस्था बन्नेछ। जिल्लाका पहाडी भेगका सामुदायिक वनमा विगत केही वर्ष यता परीक्षणका रूपमा रोपण गरिएकोमा रुद्राक्ष सफल भएपछि योजनाबद्ध रूपमा विस्तार गर्न लागि पराजुलीले बताउनुभयो। पूर्वी पहाडी जिल्लाबाट बिरुवा ल्याएर यहाँको वनमा रोप्न सुरु गरिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार सगरमाथा वृक्षारोपण महाअभियानका अवसरमा वृहत वृक्षारोपण थालिएको हो। मालागिरी सामुदायिक वनको 192 हेक्टर क्षेत्रमा 1,700 बिरुवा रोपण गरिने उहाँले बताउनुभयो। हामी दमौली डायरीको अन्त्यतिर आइपुगेका छौँ। अन्त्यमा समाचारका प्रमुख शीर्षकहरू पुनः एकपटक।
तनहुका सामुदायिक विद्यालय एआई प्रविधिसँग जोडिँदै त्रिशुलीको पुरानो पुलको लट्ठाबाट युवकको सकुशल उद्धार। म्याथ थपिँदा पनि पराशर मार्ग स्तर उन्नति सुस्त।

0: हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एलजी एआई टीभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याशब्याक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपीरियन्स एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर नेपालको राजनीतिक इतिहासमा जनताले पटक पटक परिवर्तनको आशामा नयाँ शक्तिलाई अवसर दिएका छन् तर प्रत्येक पटकका आशाहरू अन्तत निराशामा बदलिँदै गएको अनुभव जनतासँग छन् यही निराशाको पृष्ठभूमिमा पुराना दलप्रतिको वितीर्षणा आक्रोश सुशासनको चाहना र राज्य संयन्त्रमा आमूल परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टी राजसपालाई अभूतपूर्व जनसमर्थन दिलाइयो जनआन्दोलन गणतन्त्र संविधान र संहितापछि पनि नागरिकले अपेक्षित सुशासन रोजगारी सेवा प्रभार आर्थिक समृद्धि अनुभूति गर्न सकेका थिएनन् त्यसैले पुराना दलहरूबाट आजित नागरिकले नयाँ पुस्ता नयाँ सोच र नयाँ राजनीतिक संस्कृतिको नारासहित अघि आएको राजसपालाई दुई तिहाई नजिक जनादेश दिए परम्परागत दलहरूको अकर्मण्यता नीतिगत विचलन र कुशासनबाट वाक्क नागरिकले नयाँ शक्तिबाट शासकीय प्रणालीमा जादुमय रूपान्तरणको अपेक्षा गरेका थिए प्रधानमन्त्री बालेन शाह बालेन नेतृत्वको सरकारले पनि पदभार ग्रहण गरेकै दिन सय बुधे शासकीय सुधार कार्यसूची सार्वजनिक गर्दै देश बनाउने महत्वाकांक्षी अभियानको घोषणा गरेको थियो शासकीय सुधारको सय बुधे महत्वाकांक्षी कार्यसूचीले बजारमा ठूलो आशाको संचार गरेको थियो सरकारले आफूलाई भाषणभन्दा परिमाणमा विश्वास गर्ने स्टन्ट प्रणाली सुधार गर्ने पुराना राजनीतिक अभ्यासलाई अन्त्य गर्ने अठोट गरेको थियो भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता प्रशासनिक सुधार डिजिटल शासन संविधान संशोधन आर्थिक पुनरुत्थान वैज्ञानिक अनुसन्धान लगानी मैत्री वातावरण र राज्यको पुनर्संरचना सम्मका महत्वाकांक्षी प्रतिबद्धता सरकारको सय बुधेमा समेटिएका थिए तर सरकारको सय दिनको पहिलो उल्लेखनीय कदम मन्त्रालयको संख्या घटाएर 18 सीमित गर्नु रह्यो सरकारी खर्च कटौती दोहोरो संरचना अन्त्य र प्रशासनलाई चुस्त बनाउने उद्देश्यसहित गरिएको निर्णयलाई प्रशासनिक सुधारतर्फको संकेतका रूपमा हेरिएको छ सरकारले उद्घाटन शिलान्यास खादा माला र औपचारिक कार्यक्रममा समय खर्चिने पुरानो शैली त्यागेको छ सिंहदरबारमा अनियन्त्रित भेटघाट नियन्त्रण गरिएको छ भने मन्त्रीहरूलाई निश्चित कार्ययोजनाका आधारमा काम गर्न निर्देशन दिएको छ त्यस्तै सरकारको सय दिन पूर्णत

0: उनको भनाइ थियो। त्यस्तै सरकारले 21 खर्बभन्दा बढीको बजेट प्रस्तुत गर्दै 7% आर्थिक वृद्धिको लक्ष्य त लिएको छ, तर उक्त लक्ष्य महत्वाकांक्षी भएको टिप्पणीहरू समेत भएका छन्। बालेन सरकारका 100 दिन आशा र आशांकमै बित्यो मधुमास शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत, शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सूचना तथा संचार मन्त्रालयले सरकार गठन भए ता मन्त्रालयबाट भएको कार्य सम्पादनमा उल्लेख्य प्रगति गरेको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा आधारित रहेर मन्त्रालयले कार्य सम्पादन गरेको थियो। मन्त्रालयले यसबीचमा 23,89,431 थान सवारी चालक अनुमति पत्र छपाई सम्पन्न गरेको छ। त्यस्तै सवारी चालक अनुमति पत्रका लागि प्राप्त नयाँ 2,17,968 आवेदन मध्ये यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको 24 घण्टाभित्रै छपाई सम्पन्न गरिएको, नेपालभित्र सञ्चालनमा रहेका 26 रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल 2,48,676 डोमेन लिंक बन्द गराइएको मन्त्रालयले जनाएको छ। विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधि अनुकूल बनाउने उद्देश्यले राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत भई कार्यान्वयनमा ल्याएको, सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढ़ाइएको, प्रसारण इजाजत र चलचित्र जाँच पास जस्ता 3 दिने 7 दिन लाग्ने सेवालाई पुनर्संरचना गरी हाल 1-3 दिनभित्रै उपलब्ध गराउन थालिएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालय अन्तर्गतका निकायमा भ्रष्टाचार र ढिलासुस्ती रोक्न कर्मचारीको आचार संहिता र प्रतिबद्धता पत्र तयार गरी लागू गरिएको, राहदानी विभागबाट प्राप्त 2,07,834 थान राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएका, यातायात व्यवस्था विभागबाट प्राप्त 8,08,044 सवारी चालक अनुमति पत्र सम्बन्धित जिल्लाका यातायात कार्यालयसम्म ढुवानी गरिएको पनि मन्त्रालयले जनाएको छ।
0: गत पुस अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनबाट चरम उत्कर्षमा पुगेको नेपाली कांग्रेसको आन्तरिक विवाद पार्टी विभाजन उन्मुख भएको छ। यसबीचमा विवाद समाधानका लागि संस्थापन र असन्तुष्ट पक्षबीच पटक पटक भएका छलफल निष्कर्षमा पुग्न सकेका छैनन्। विवाद बढ्दै जाँदा विशेष महाधिवेशनप्रति असहमत नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी एकताबारे 25 असारभित्र स्पष्ट निर्णय गर्न संस्थापन पक्षलाई अल्टिमेटम दिएका छन्। डाक्टर कोइरालाले पार्टी उपसभापति विश्वप्रकाश शर्मा मार्फत पार्टी एकताबारे यी असार 25 गतेभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समय सीमा दिएका हुन्। डाक्टर कोइराला भेट्न उनको निवास धापासी पुगेका उपसभापति शर्मा मार्फत डाक्टर कोइरालाले 25 असारभित्र स्पष्ट निर्णय गर्न समय सीमा दिएको कोइरालाको सचिवालय स्रोतले जानकारी दिएको छ। त्यस्तै नेता कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले दुई नेता बीच बिहिबार बिहान थापासी स्थित निवासमा छलफल भएको पुष्टि गरे पनि थप जानकारी भने कुनै पनि नखुलेको बताएका छन्। उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गोलफुटार पुगेका थिए। नेपाली काँग्रेसभित्र पछिल्लो समय शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट र छलफल तीव्र बनेको छ। बिहिबारदेखि शनिबारसम्म पार्टीका प्रभावशाली नेताहरूले विभिन्न स्थानमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। शनिबार नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाबीच छलफल भएको छ। संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको 1 दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो। नेता कोइराला पूर्व उपसभापति निधिलाई भेट्न उनकै निवास बानेश्वर हाइट पुगेका थिए। नेताद्वयबीच झण्डै 1 घण्टा छलफल भएको बताइएको छ। यसअघि बिहिबार नै पूर्व उपसभापति निधि, पूर्व महामन्त्री कोइराला र अर्का पूर्व महामन्त्री प्रकाश मानसिंह बीच पनि छलफल भएको थियो। विभाजन रोक्न काँग्रेसभित्र अन्तिम कसरत, 5 दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: सार्वजनिक पदमा बसेका उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारको 100 दिनको उपलब्धिमा सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी प्राप्त भएको उल्लेख छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भनेका छन् सम्पत्ति छानबिन आयोगमा प्राप्त भएका उजुरीको प्रक्रिया पनि

0: बढाइएको छ। सरकारले यसलाई आफ्नो सुशासन अभियानको एउटा महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता सहित गठन गरिएको आयोगमा छोटो अवधिमै यति धेरै उजुरी परेका हुन्। गत वैशाख पहिलो साता यो आयोग गठन भएको हो। मन्त्री परिषद बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको थियो। आयोगलाई सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति विवरण संकलन, प्रमाणीकरण, विश्लेषण तथा आवश्यक छानबिन गर्ने जिम्मेवारी दिइएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो 2079-80 अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा गरीब प्रदेश हो। सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै 34.16% छ। गरिबीको लघु क्षेत्र अनुमान 2082 प्रतिवेदन अनुसार देशका 753 स्थानीय तहमध्ये सबैभन्दा धेरै गरिबी दर भएका 10 स्थानीय तहको सूचीमा 6 सुदूरपश्चिममै रहेका छन्। पछिल्लो मानव विकास सूचकांक प्रतिवेदन 2024 अनुसार नेपालको मानव विकास सूचकांक 0.622 छ, तर सुदूरपश्चिमको सूचकांक अवस्था औसत भन्दा निकै कम अर्थात 0.601 रहेको छ। सुदूरपश्चिमेलीको प्रति व्यक्ति आय पनि राष्ट्रिय औसत आयभन्दा न्यून छ। नेपाल राष्ट्र बैंक धनगढ़ीद्वारा प्रकाशित आर्थिक गतिविधि अध्ययन प्रतिवेदन 2083 अनुसार नेपालको प्रति व्यक्ति आय $1,513 रहेकोमा सुदूरपश्चिमको प्रति व्यक्ति आय 1,179 मात्र छन्। सुदूरपश्चिमका केआई सिंह प्रजातन्त्र स्थापनाको शुरूआती चरणमै प्रधानमन्त्री भए। लोकबहादुर सन्द 4 र शेरबहादुर देउवा 5 प्रधानमन्त्री भए। राज्य सञ्चालनका अन्य निकायको उच्च तहमा पनि सुदूरपश्चिमले पटक पटक प्रतिनिधित्व पायो, तर सुदूरपश्चिम अभाव, अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन? यो प्रश्न सुदूरपश्चिमेलीका मुखमा सदाभार झुण्डिरहेको छ। राजनीतिले थिचिएको सुदूरको सपना शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।
0: महान्यायाधिवक्ताको कार्यालयले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरूको पेशी स्थगित गर्न देशभरका सरकारी वकिल कार्यालयहरूलाई निर्देशन दिएको छ। सरकारले उक्त आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने प्रक्रिया अगाडि बढाएपछि यस्तो निर्देशन आएको हो। कार्यालयको कर्मचारी प्रशासन शाखाले असार 19 गते सबै उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयलाई पत्राचार गर्दै अदालती प्रक्रिया रोक्न भनेको हो। गृह मन्त्रालयले असार 18 गते गरेको निर्णय अनुसार जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोग लागेकाहरूको विषयमा छानबिन गरी सिफारिश गर्न सरकारले कार्यदल बनाउँदैछ। सोही कार्यदलको प्रतिवेदन नआएसम्मका लागि पेशी स्थगित गर्न भनिएको हो। विशेष गरी 2082 साल भदौ 23 र 24 गतेका घटनामा संलग्न भएको आरोपमा विभिन्न अदालत र मुद्दा हेर्ने अधिकारी समक्ष दायर भएका फौजदारी मुद्दाहरू यसबाट प्रभावित हुनेछन्। जेएनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नुपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: डेढ दर्जन लघु वित्तीय संस्था थप ऋण विस्तार गर्न नसक्ने अवस्थामा पुगेका छन्। बढ्दो खराब कर्जा, कमजोर ऋण असुली र घट्दो पुँजी कोषका कारण लघु वित्तले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपात समेत कायम गर्न नसकेपछि नयाँ कर्जा विस्तारमा दबाव परेको हो। नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लघु वित्तीय संस्थाले न्यूनतम 4% प्राथमिक पुँजी र 8% कुल पुँजी कोष अनुपात कायम गर्नुपर्छ। तर 2082 चैतसम्ममा 17 लघु वित्तको कुल पुँजी कोष दबावमा देखिएको छ। 10 संस्थाको पुँजी कोष अनुपात 8% हाराहारीमा झर्दा 7 न्यूनतम सीमाभन्दा तल झरेपछि राष्ट्र बैंकको शीघ्र सुधारात्मक कार्यवाहीमा परेका छन्।
0: फुटबलमा एक पुस्ता खेलाड़ी नै पलायन हुने जोखिम शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। नेपाली फुटबल प्रेमीमा फिफा विश्वकपको बेग्लै रौनक र उत्साह छ, तर यही बेला अन्तर्राष्ट्रिय प्रतिबन्धको कालो बादल नेपाली फुटबलमाथि मडारिरहेको छ। यसले विश्वकपको उल्लासमा रमाइरहेका नेपाली फुटबल प्रेमीलाई निराश मात्र बनाएको छैन, प्रतिबन्ध लम्बिए एक पुस्ताका खेलाड़ी नै पलायन हुने जोखिम देखिएको छ। अखिल नेपाल फुटबल संघ एन्फामाथि सरकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपको हस्तक्षेपले उत्पन्न विवाद उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपाललाई अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो।